0: नेतृत्वको उजागर गर्दै छोरीहरूको योगदान सम्मान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ।
1: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
0: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएका योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको सङ्घर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
2: Jemasi Namaste Taika Ho. I am Rai Basil Dimi. Positive thought for this week. It's your outlook on life that counts. If you take yourself lightly and don't take yourself too seriously.
1: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 आजको छैठौं श्रृङ्खलाको थिम ट्रान्सफर्मिङ लाइफ्स होप एन्ड कम्युनिटी थ्रु फेथ रहेको जानकारी गराउँदछौ। यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व हाम्रो माझमा हुनुहुन्छ। उहाँ हुनुहुन्छ सारा राई। सारा राई एक समर्पित र प्रेरणादायी सोसल वर्करका रूपमा परिचित हुनुहुन्छ। उहाँ इनर सिटी मिनिस्ट्रिजमा कार्यरत रहँदै विभिन्न गैर सरकारी संस्थाहरूसँग स्वयंसेवकको रूपमा, विशेष गरी सोसल वर्करको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ। विशेष गरी दक्षिण एसियाली समुदायमा आशा, विश्वास र सकारात्मक परिवर्तन फैलाउने उद्देश्यले उहाँ निरन्तर सेवामा समर्पित हुनुहुन्छ। समुदाय सेवाको यात्रामा उहाँले धेरै चुनौतीहरूको सामना गर्नु पनि भएको छ, तर ती कठिनाइहरूलाई साहस र समर्पणताका साथमा पार गर्दै मानिसहरूलाई सहयोग र मार्गदर्शन प्रदान गरिरहनु भएको छ। आउनु श्रोता मित्रहरू, आज उहाँसँग नै हाम्रो कार्यक्रम प्रस्तुता मेरिना राई र अनुशीलले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौ।
0: श्रोता साथीहरू, तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो नौलो श्रृङ्खलामा। र आज हामीले हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 आजको कुराकानीमा निम्ताएका छौँ हाम्रो पाहुनालाई। उहाँसँग कुराकानी गर्नेछौ। हाम्रो विषय रहेको छ फेथ एन्ड ट्रान्सफर्मेसन, सारा राई स्टोरी। र आजको यस श्रृङ्खलामा हामीले उहाँसँग कुराकानी गरेर उहाँसँग बुझ्नेछौ कसरी उहाँले आफ्नो कामहरू गरिरहनु भएको छ, आत्मिक र संसारको भनौ न प्रोफेसनली काम के कसरी गरिरहनु भएको छ हङकङमा, र कसरी समुदायलाई सहयोग गरिरहनु भएको छ। उहाँको बारेमा इन्ट्रोडक्सन मेरो को होस्टले छिटै नै दिनुहुन्छ, तर मैले आजको कुराकानीलाई भन्दाखेरि चाहिँ हाम्रो थिम रहेको छ ट्रान्सफर्मिङ लाइफ होप एन्ड कम्युनिटी थ्रु फेथ। सो यसैको सेरोफेरोमा रहेर हामीले कुराकानी गर्नेछौ। मेरो को होस्टलाई पनि सँगसँगै स्वागत गर्न चाहन्छु। भाइ, तपाईँलाई धेरै धेरै स्वागत छ।
3: सबैभन्दा पहिला त सबैजना नमस्ते। आजको हाम्रो अतिथिको कुरा गर्दा चाहिँ उहाँ चाहिँ हङकङको सामाजिक क्षेत्रमा कार्यरत हुनका साथै स्थानीय गैर सरकारी संस्थाहरूमा स्वयं सेवकको रूपमा स्वेच्छा सेवा दिनुहुन्छ। हङकङको साउथ एसिया दक्षिण एसिया समुदायभित्र यो विश्वासले कसरी परिवर्तन र आशा ल्याउन हुन्छ भन्ने बारे सुनाउन उहाँ हामीसँग उपस्थित हुनुहुन्छ। आज हार्दिक स्वागत गरौँ सारा राईज्यूलाई।
4: वेलकम सारा।
3: हेलो दिदी।
4: नमस्ते।
5: हुन्छ, सबैजनालाई नमस्ते अनि यो सुनौलो अवसरको लागि तपाईँहरूलाई पनि धेरै धन्यवाद।
3: सबैभन्दा

0: होइन दिदी, म तपाईँलाई के सोध्न चाहन्छु भने तपाईँको बारेमा सानो इन्ट्रोडक्सन दिनुहोस् न हाम्रो लिसनर्सहरूलाई।
1: हुन्छ, धन्यवाद। म सारा, म आउटगोइङ पर्सन हो अनि एक्स्ट्रोभर्ट पनि, र अहिले चाहिँ म इनर सिटी मिनिस्ट्रीमा डिरेक्टर अफ यङ एडल्ट्सको पोस्टमा म काम गरिरहेको छु। यो चाहिँ यमतेमा छ। अनि अहिले चाहिँ सबैभन्दा खुसीको कुरा चाहिँ 2.5 वर्षभित्रमा नै यो सोसल वर्क फिल्डमा चाहिँ छोटो समय अवधिमा चाहिँ धेरै अपर्च्युनिटिजहरू चाहिँ ग्राप्स गर्ने मौका पाएको कारणले गर्दाखेरि चाहिँ म आफूलाई गर्व ठान्दछु। र अर्को कुरा चाहिँ अरूलाई चाहिँ सर्भिस प्रोभाइड गर्नु मन लाग्छ, हेल्प गर्नु मन लाग्छ, अनि त्यसको कारणले गर्दाखेरि चाहिँ म यो फिल्डमा अहिले छु।
2: साराले भनिराख्दाखेरि, सारा एउटा कुरा चाहिँ साराको परिचय दिइराख्दा अनुशीलले भन्नुभयो जस्तै आफ्नो काम सँगसँगै अरू सामाजिक क्षेत्रहरूमा पनि एज अ भोलिन्टियर काम गरिरहेको छौ होइन, भन्दै न त हप्तामा कति घन्टा भोलिन्टियरिङ गरिरहेको छ, र त्यो भोलिन्टियरिङ गर्दाखेरि के कसो सिक्न बुझ्न र यहाँ हङकङमा रहेका अल्पसंख्यक समुदायहरूको बारेमा जान्ने मौका मिलेको छ, र कति घन्टा

0: कागजहरू छुट्याउँछु. मन्थली नै प्लानिङ हुन्छ, अगाडि नै मैले रजिस्टरहरू गरिरहेको हुन्छु कुन सेन्टरको लागि चाहिँ मैले त्यो टाइमहरू छुट्याइरहेको हुन्छु अनि ठ्याक्क टाइमिङमा जाने. त्यो मात्रै नभएर चाहिँ तपाईँको कतिपय अवस्थाहरूमा चाहिँ ट्रेनिङ पनि हुँदो रहेछ सेन्टर्सहरू प्रोभाइड गर्ने, अनि त्योमा चाहिँ तपाईँको 4 hours, 5, sometimes 2 hours त्यसरी चाहिँ म जोइन गर्छु. अब हेर्दाखेरि त त्यस्तो प्रोडक्टिभ नदेखिएला, तर तपाईँको थोरै टाइम दिए पनि, विकमा 1 hour हुन्छ नि भोलिन्टियरिङ गरे भने पनि, त्यहाँबाट चाहिँ तपाईँ कस्तो हुँदो रहेछ भन्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ यति धेरै प्रोफेसनल हुन्छ नि आफ्नो स्किल्सहरू चाहिँ डेभलप हुँदो रहेछ. मैले 2 years मैले थाहा गरेँ, जस्तो कि एक्सकोर्टिङ हुन्छ नि, एक्सकोर्ट गर्ने एल्डर्सहरूलाई अनि वेलफेयर डिपार्टमेन्टहरू सबै कुरा अफिसहरू थाहा हुने, तपाईँको अब इन्टरप्रिटेसनको कुराहरू भयो. अब इन्टरप्रिटेसन भन्नाले अब हामीलाई चाहिँ कस्तो लाग्छ, इङ्ग्लिसबाट नेपालीमा त हो भन्ने लाग्छ, तर इन्टरप्रिटेसन भने पनि एकदमै प्रोफेसनल वेमा गयो भने आफ्नो स्किल्सहरू चाहिँ अपग्रेड गर्नुपर्ने हुँदो रहेछ. अब त्यो मात्रै नभएर तपाईँको यति धेरै कनेक्सन, मलाई के कुराको निड छ भनेर चाहिँ हामी सेन्टरसँग कनेक्ट भयो भने चाहिँ एकदमै फास्ट पेसमा चाहिँ हेल्प फर्स्ट ह्यान्ड त चाहिँ हामीले रिसिभ गर्ने रहेछ क्या.
1: भोलिन्टियरिङ गर्न किन जरुरी छ जस्तो लाग्छ, समाजमा सहयोग पुर्याउन किन जरुरी छ जस्तो लाग्छ, र हङकङको ठाउँ भनेको घन्टाको हिसाबले पैसा कमाउन सक्ने अवसर भएको ठाउँ हो नि त होइन.
0: जब चाहिँ म नेपालबाट हङकङ आएँ तब चाहिँ कस्तो परिवेशमा म पसेँ भन्ने कुरो चाहिँ मलाई थाहा भएन नम्बर एकमा होइन. अनि त्यो थाहा पाउनुको लागि चाहिँ मलाई मेरो फ्रेन्डले चाहिँ एउटा बारिस्टा ट्रेनिङ भनेर चाहिँ मलाई
1: सारा कहिले हङकङ आउनुभएको
0: 2023 May 2 2023 हजुर. अनि त्यतिखेर चाहिँ कस्तो भयो भने साथीले चाहिँ बारिस्टा मात्रै भन्नुभएको थियो, अनि म हङकङ आएपछि चाहिँ तपाईँको 3 months चाहिँ मैले काम गरिनँ. त्यो काम नगर्ने बेलामा चाहिँ साथीद्वारा चाहिँ एउटा सेन्टर जो यङ मेमोरियल भन्छ त्यहाँनिर चाहिँ मैले एउटा बारिस्टा ट्रेनिङ गर्ने मौका पाएँ. अनि मलाई चाहिँ थाहा थियो कि म चाहिँ मेरो लागि चाहिँ बारिस्टा होइन भनेर अलरेडी नै मलाई थाहा थियो, तर मलाई चाहिँ के गर्नु मन थियो भनेर चाहिँ त्यो फिल्डद्वारा चाहिँ मलाई साथीहरू अप्रोच गर्नु थियो, न्यू फ्रेन्ड्सहरू. नयाँ फ्रेन्डहरू चाहिँ 15 हुनुहुन्थ्यो, अनि त्यसपछि उहाँहरूसँग चाहिँ मैले पनि सोधेँ नि त मेरो ब्याकग्राउन्ड यो हो, म सोसल वर्कबाट आएको हो, यस्तो यस्तो गर्ने के कसो भनेर सोद्धाखेरि चाहिँ साथीहरूको यति धेरै एक्सपिरियन्सहरू उहाँहरूले चाहिँ मलाई सेयर गर्नुभयो. अनि त्यसपछि यो FNB भन्ने चाहिँ लाइन चाहिँ मेरो लागि होइन भन्ने कुरा अलरेडी नै मलाई थाहा थियो, तर पनि काम एनजिओमा खोज्दाखेरि चाहिँ तपाईँ चाहिँ सर्टिफाइड एउटा रजिस्टर्ड सोसल वर्कर नै हुनुपर्ने रहेछ एउटा सर्टेन पोस्टको लागि. तर अरू लोवर जस्तै प्रोग्राम वर्करहरू भयो त्योहरू चाहिँ एकदमै लो स्यालेरी, जस्तो कि $12,500 मात्रै दिइरहेको थियो, विच इज हुन्छ नि हाम्रो परिवारको लागि अब सस्टेन गर्नु हामीलाई गाह्रै हुन्छ. अनि त्यो मात्रै नभएर तपाईँको के पनि भयो भन्दाखेरि चाहिँ मेरो चाहिँ एउटा यहाँ आइसकेपछि चाहिँ मैले इन्टिग्रेट गर्नुपर्छ भन्ने कुरा पनि मेरो अलिकति फोकस थियो. मेरो चाहिँ अलरेडी प्री प्लान, म फोकस गोल सेन्टर्ड माइन्डसेट लिएर नै म यहाँ आएको थिएँ, अनि म आइसकेपछि म यो गर्छु भनेर मेरो चाहिँ सम सेट अफ गोल्स गरेको थिएँ, मैले सेट गरेको थिएँ. त्यो मात्रै नभएर अर्को चाहिँ म सोसल वर्क पनि म पढ्छु है भनेर भन्दाखेरि चाहिँ मेरो साथीले चाहिँ एउटा सेन्टेन्समा उहाँले के इन्करेज गर्नुभयो भने तिमी सोसल वर्क पढ्न चाहन्छौ भने चाहिँ यु हेभ टु डु लट अफ भलन्टियर्स भनेर चाहिँ उहाँले स्पार्क गराइदिनु भयो क्या मेरो हृदयमा. म चाहिँ छक्कै पढेँ, ओहो भलन्टियर भन्ने यो मेरो लागि नयाँ कुरा हो. नेपालमा पनि म भोलिन्टियर गरिरहेको थिएँ कर्नेट नेपालमा, तर यस्तरी हुन्छ नि एउटा पुरा बलिदान दिएर चाहिँ गर्नुपर्छ भन्ने चाहिँ थाहा थिएन. अनि त्यही कारणले चाहिँ मलाई भोलिन्टियर्स आई थिङ्क इट्स भेरी इम्पोर्टेन्ट भनेर, यति मात्र होइन मैले 7-8 अर्गनाइजेसनहरूसँग चाहिँ मेरो भेरी गुड रिलेसन चाहिँ मैले कायम गर्न सकेको छु 2 years भित्र चाहिँ.
1: अलिकति बताइदेऊ न त कस्तो कस्तो संस्थामा काम गरिरहेछ एज अ भोलिन्टियर, र कस्तो कस्तो कामहरू हुन्छ, एउटा भोलिन्टियरको जिम्मेवारी कस्तो हुन्छ, के कस्ता भोलिन्टियरलाई तालिम दिइन्छ होइन. मेबी हाम्रो श्रोताहरू जसले तिमी र हाम्रो यो कुराकानी सुनिरहेछ नि होइन,
0: सबैभन्दा पहिला चाहिँ भोलिन्टियरिङ जुन गर्ने कुराहरू छ, यो टपिक छ, आफूले चाहिँ मजाले बुझ्नु पर्ने रहेछ है. नम्बर एकमा चाहिँ पहिला सुरुमा मलाई पनि लागेको थियो हुन्छ नि मसँग चाहिँ धेरै स्किल्सहरू हुन्छ, नलेजहरू अब मसँग चाहिँ हुनुपर्छ होला अनि मात्रै भोलिन्टियरिङ हुन्छ होला भन्ने सोचेको थियो है मैले चाहिँ. तर जब मैले डाइसन्स अफ हङकङ भन्ने एउटा संस्था छ अनि त्यो संस्थामा चाहिँ मैले जोइन गरेँ, उहाँहरूले चाहिँ मलाई 6 months चाहिँ एकदमै ट्रेनिङ दिनुभयो क्या, जस्तो कि एक्सकोर्ट एल्डरलीहरूलाई एक्सकोर्ट गर्ने हुन्छ नि एभ्री विक भनेपछि त होइन, तपाईँको मेरो 5 to 6 hours त म त्यो अफिसमा गएर दिएँ हजुर, बाजे बोजूहरूलाई, इभन अर्ली 50s, अर्ली 40s हाम्रो छ्यामा मामाहरूलाई पनि, अनि इभन तपाईँको सेकेन्डरी स्टुडेन्ट्सहरू हुन्छ नि जुन, उनीहरूलाई पनि एक्सकोर्ट भन्दाखेरि पनि उनीहरूसँग चाहिँ समय बिताउने के
1: भनेपछि सबै
0: हजुर हजुर. मेरो चाहिँ सर्टन एजहरू छैन, थिएन पनि, अहिले पनि छैन हुन्छ नि, म जोसँग पनि जुनै समूहसँग पनि म काम गर्न सक्छु. किन भन्दाखेरि यो संस्थाले चाहिँ मलाई यति धेरै ट्रस्ट गर्यो कि म चाहिँ एभ्री मन्डे जाँदाखेरि चाहिँ उहाँहरूले मलाई एकदम ट्रस्ट गरेर चाहिँ ट्रेनिङ पनि दिनुभयो. अनि मैले चाहिँ अलिकति काम बिग्रियो भने यस्तो गर्दा के हुन्छ हजुर भनेर सोद्धाखेरि उहाँहरूले चाहिँ मजाले

0: दिनुहुन्थ्यो अनि यसरी जाऊ यसरी गर भनेर चाहिँ उहाँहरूले जे जे भन्नुहुन्थ्यो म त्यो गर्ने मात्रै हो। र सबैभन्दा ठुलो कुरा चाहिँ कस्तो रहेछ के रहेछ भन्दाखेरि चाहिँ भोलिन्टियरिङको लागि चाहिँ तपाईँको यु जस्ट ह्याभ टु बी प्रेजेन्ट त्यही मात्रै रहेछ के खासमा भने चाहिँ।
1: Dear listeners, you are tuned into our community radio program Hamra Chhori Haru, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
2: Shrota Mitraharu, tapaiharle sundai hununcha karyakram Hamra Chhori Haru, Our Daughters 2.0. Chhori haru ko yogdan, samman ra ujyalo bhavishya prati samaj ma chetana failaunu yes karyakram ko uddeshya raheko cha.
1: श्रोता मित्रहरू तपाईँ कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को छैठौं श्रृंखला सुनिराख्नु भएको छ। आज हामीसँग अत्यन्तै प्रेरणादायक व्यक्तित्व सोसल वर्कर सारा राईज्यूको अनुभूतिहरू सुनिराखेका छौँ। आउनुहोस् बाँकी कुराकानीलाई पनि निरन्तर यहाँको माझमा प्रस्तुत गर्दछौ।
3: दिदीसँग चाहिँ एकदम धेरै एक्सपिरियन्स रहेछ है। तपाईँलाई चाहिँ हङकङमा अब आउने बित्तिकै चाहिँ तपाईँको फोकस चाहिँ अब तपाईँले भन्नु अनुसार के थियो भने तपाईँ चाहिँ अब समाज सेवा गर्न चाहनुहुन्छ यहाँ आएपछि। तपाईँको यो मोटिभेसन र इन्सपिरेसनको कुरा गर्दाखेरि चाहिँ दिदी अलिकति पर्सनल रूपमा पनि सोध्यौँ भन्नु पर्यो भने तपाईँलाई चाहिँ यो दिनदिनै चाहिँ के कुराले चाहिँ तपाईँलाई एउटा ड्राइभिङलाई फोर्स जस्तो तरिकाले दिन्छ या तपाईँको पास्टमा कुनै के इन्सिडेन्ट भएको थियो कि जहाँदेखि चाहिँ तपाईँलाई रियलाइज भयो क्या तपाईँ चाहिँ अब यहाँ समाज सेवा गर्न चाहनुहुन्छ।
0: सबैभन्दा फर्स्ट कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ म चाहिँ एउटा एमए विथ सोसल वर्क पढेको मान्छे हो ब्याकग्राउन्ड र 2 वर्ष चाहिँ मास्टर इन सोसियोलोजी मैले गरेको हो नेपालमा। तर पछि आएर यहाँ के भयो भन्दाखेरि चाहिँ त्यही हो ल्याङ्ग्वेज ब्यारियरको कारणले गर्दाखेरि चाहिँ यो फिल्डमा चाहिँ मैले डाइरेक्टली चाहिँ मैले सर्भ गर्न पाएन कि एज अ प्रोफेसनल चाहिँ एनजिओमा ठ्याक्कै गर्छु भन्दाखेरि चाहिँ त्यो मेरो लागि चाहिँ एकदमै बाधक नै बनेको थियो होइन हाम्रो सर्कमस्टान्सहरूले गर्दाखेरि। त्यस्तो हुँदा हुँदै पनि एउटा पाटो त्यो छँदैछ डिफिकल्टिज छँदैछ तर मेरो चाहिँ के छ भन्दाखेरि चाहिँ म चाहिँ एज अ क्रिस्चियन हो होइन नेपालदेखि नै म क्रिस्चियन हो 20 वर्षदेखि म क्रिस्चियन नै हो। त्यो मात्रै नभएर चाहिँ के भयो भन्दाखेरि हङकङमा 2 वर्षभित्र चाहिँ मसँग चाहिँ 20-30 जना इन्डिभिजुअलहरू यति धेरै इन्काउन्टर भयो त्यो फर्स्ट ह्यान्ड भन्छ नि सेकेन्ड ह्यान्ड थर्ड ह्यान्ड होइन फर्स्ट ह्यान्ड उहाँहरू चाहिँ यति धेरै अप्रोच गर्नुभयो कि मलाई उहाँहरूको डिफिकल्टिजहरू लिएर।
4: कस्तो खालको डिफिकल्टिजहरू धेरै हुँदो रहेछ?
0: हजुर डिफिकल्टिज चाहिँ नम्बर एकमा त तपाईँको ल्याङ्ग्वेज ब्यारियर नै भयो होइन ल्याङ्ग्वेजको कारणले गर्दाखेरि चाहिँ एकदमै गाह्रो हुँदो रहेछ मैले देखेँ। कति त एजुकेटेड पनि हुनुहुन्छ एजुकेटेड पर्सनहरू पनि कस्तो भन्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ कहाँनिर सहयोग माग्न जाने मलाई कुन संस्थाले चाहिँ मलाई सहयोग दिन्छ भन्ने कुरा नै थाहा छैन नम्बर एकमा त होइन। अनि त्यो मात्रै नभएर चाहिँ तपाईँको अब एजुकेटेड भए पनि अब तर दुईटा काम गरेपछि तपाईँ घर र काम गरिसकेपछि त बाहिर कुरा त तपाईँले एक्सप्लोर गर्नै सक्नु भएन नि। त्यस्तो मात्रै नभएर तपाईँको नानीहरूको बिजोग के अब बुबा काम गर्नुहुन्न अनइम्प्लोइड छ होइन उहाँ अब लत्ता छाएर बस्नु भएको छ आमाले 2 काम गर्छ नानी 4 वर्षको छ अनि नानी 4 वर्षको भइसकेपछि नानीले त घरमा छोडेर जानु पर्यो नि त काम गर्नु 2 काम गर्नु नानीलाई कसले हेरेको छ कसले नै हेरेको छैन नि होइन। ल्याङ्ग्वेज ब्यारियर भन्नाले चाहिँ चाइनिज र पाली इङ्ग्लिस मात्रै होइन यहाँ चाहिँ कस्तो छ भन्दाखेरि नानीलाई चाहिँ चाइनिज र इङ्ग्लिस आउँछ किनभने स्कुलमा पढेको हुन्छ बाबालाई इङ्ग्लिस मात्रै आउँछ आमालाई नेपाली मात्रै आउँछ त्यो हेर्दा त कति सजिलो
4: अफकोर्स
0: आफ्नो आमाले चाहिँ नानीलाई सम्झाउन न सक्दा घरमै सिम्पल डेली एक्टिभिटिज नर्मल एक्टिभिटिजहरू नै गराउन नसक्दाखेरि कति गाह्रो के त्यो हेरेर नै मलाई चाहिँ हुन्छ नि त्यो कहाली लाग्दो के भन्नु अवस्था सिचुएसन मान्छेले भन्छ हङकङ भन्छ है कस्तो अवस्थामा बस्नु भएको छ क्या यो अब मोडर्न सिटी नम्बर टप नम्बर 1 भन्छौँ नि हामी जुन यस्तो अवस्थामा बसिराख्नु भएको छ मसँग यस्तो धेरै स्टोरिजहरू छ। त्यो अर्को मलाई चाहिँ अघि भाइले कस्तो राम्रो प्रश्न गर्नुभयो कि के कुराले चाहिँ तपाईँले यो भोलिन्टियरिङ गर्न चाहिँ इन्सपायर गर्यो भनेर भनिराख्नु भएको थियो। म अलरेडी इन्सपायर्ड त थिएँ तर पनि अझै हुन्छ नि सुनमा सुगन्ध थपेको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ एकजना आन्टी हुनुहुन्थ्यो उहाँ चाहिँ लेट 50समा मैले उहाँलाई भेट्दाखेरि चाहिँ उहाँ चाहिँ भिजुअली इम्पेयर्ड हुनुहुन्थ्यो क्या आँखा नदेख्ने अनि मैले चाहिँ अब सुरुमा त देखिनँ नेपाली नै हुनुहुन्छ है अनि मैले यसो हेरेँ त उहाँको फेरि त्यो हुन्छ नि जो भिजुअली इम्पेयर्ड हुन्छ नि उहाँ त्यस्तो देखिनु हुन्थेन क्या अनि यसरी मैले चाहिँ लु छिटो आउनुहोस् भनेर भन्दाखेरि त उहाँ अड्किनु भयो क्या ठोकिनु भयो अनि म त छक्कै परेँ कस्तो आँखा पनि देख्नुहुन्न भनेर चाहिँ अब मैले चाहिँ अब हाम्रो सधैँ आइराख्ने वर्डहरू हो अब हामी चाहिँ नजिक भएर चाहिँ
4: निस्किहाल्यो
0: तर त साँच्चीकै नै देख्नुहुन्न रहेछ के, कस्तो नराम्रो फिल भयो। अनि मैले चाहिँ भने दिदी के हो कस्तो हो भनेर भन्दाखेरि त उहाँले पार्कमा लानुभयो है, म अफिसमा थिएँ, अफिसमा भइसके चेयरमा ठोकिएको थियो नि त, म कस्तो आँखा नदेख्नु भएको है भन्दाखेरि साँच्चीकै उहाँले देख्नु भएन। अनि उहाँ चाहिँ अफिसमा कुरा गर्न चाहिँ अलिक कम्फर्टेबल भएन, अनि हामी पार्कमा गयौँ। पार्कमा गइसकेपछि उहाँले सबै कुरा बेली विस्तारहरू पोखाउनु हुँदाखेरि चाहिँ मलाई छागाबाट खसेको त्यो महसुस भयो के। उहाँ हङकङ आउनु भएको मोर देन 30 इयर्स भइसकेको छ है, अनि उहाँको काम पनि छैन, उहाँको श्रीमानले चाहिँ एकदमै डोमेस्टिक अब्युज गर्ने रहेछ, यति साह्रो भयानक अब्युज कि तपाईँको उदोमुन्टे जुन डाएर हुन्छ नि फिल्महरूमा हुन्छ नि, ओ माई गॉड, त्यो मैले सुन्दा सुन्दा पनि म त सुन्न नसकेर पज गर्दै सुने होइन। अनि त्यो हुँदाखेरि देख्न थाल्नु भएन, हस्पिटलमा लाँदाखेरि चाहिँ उहाँ चाहिँ त्यो समयदेखि चाहिँ अब 15 वर्ष भन्दा बेसी भयो त्यो आँखा नदेखेको चाहिँ। अब मैले यस्तो अवस्थामा भेटेँ कि उहाँ आँखा देख्नु त हुन्न नै हुन्न, असक्षम हुनुहुन्छ, तर पनि एउटा कोठामा एक्लै, न त सहारा छ, न खाना पकाउने मान्छे छ, न त छोराछोरी छ। अब छोराछोरी त हुर्केर 20, 21, 22 भएर आफ्नो ठाउँ गइसके,
4: आमालाई नहेर,
0: आमालाई चाहिँ एउटा कोठा लिएर राखिदिएको छ है। उहाँको कोठामासम्म पुगे, यति डरलाग्दो, यति नरमाइलो हुन्छ सिन भन्छ नि, त्यो मुसाको गुर कस्तो हुन्छ, सेम त्यस्तै। अनि त्यति मात्रै नभएर चाहिँ अनि उहाँले कति वर्ष कमाउनु भएको थियो नि, दुई दुईवटा काम गरेर, तिनवटा काम गरेर, त्यो सबै चाहिँ पैसा चाहिँ बुढोले खाइदिएछ। फेरि हेर्नुहोस् न समस्या त्यहाँ छ क्या, बुढोले चलाइदिएको त्यो जोइन्ट एकाउन्टमा राख्दै रहेछ, जोइन्ट एकाउन्टमा राखेपछि उसले चलाउनु मिल्दैन रहेछ श्रीमतीले मात्रै। अनि एकदमै मेन्टल एब्युज पनि, बाहिर गइस् कि म मार्छु तिमीलाई, मार्छु भनेर चाहिँ एकदमै, नेपाल गयो भने म मारिदिन्छु भनेर मलाई डिभोर्स दियो भन्दा पनि डिभोर्स नदिएको व्यक्ति, यस्तो दुष्ट है। त्यो देख्दाखेरि चाहिँ मलाई एकदमै नरमाइलो पनि लाग्यो, र हङकङमा पनि यस्तो हुन्छ र भन्ने मेरो प्रश्न चाहिँ एकदमै ठुलो उठेको थियो त्यतिखेर चाहिँ। त्यति मात्रै नभएर चाहिँ पछिबाट कसरी इन्टरभेन गरेँ भन्दाखेरि मैले पनि सेम इक्वल जस्टिसलाई मैले उहाँहरूलाई कल गरेँ, हेल्प मागेँ, यस्तो यस्तो व्यक्ति हुनुहुन्छ कसरी गर्ने भन्दाखेरि आउनुहोस् भनेर कतिचोटि मैले नै एक्सकोर्ट गरेर। अब यो सबै कुराहरू चाहिँ तपाईँको केद्वारा मैले, म इन्टरप्रेट भएँ नि त, इन्टरप्रेटर जस्तै भएर काम गरेँ, अनि सबै ए टु जेड त कथाहरू कहानीहरू त सुन्ने भइहाल्यो नि। तपाईँको उहाँको शरीरभरि ब्रुजै ब्रुजहरू छ, अझै स्टिल यो कुराहरूले गर्दाखेरि चाहिँ ऊ पनि त एउटा नारी हो नि त।

श्रोता मित्रहरु, तपाईहरुले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रा छोरीहरु, आवर डॉटर्स 2.0। कार्यक्रममा अब भने पालो भएको छ मीठो सांगीतिक विश्रामको। डियर लिसनर्स, यु आर लिसनिंग टु द प्रोग्राम हाम्रा छोरीहरु, आवर डॉटर्स 2.0। नाउ इट्स टाइम फर अ शॉर्ट म्युजिकल ब्रेक।

0: 听 AM 六二一，
1: 听生活，听精彩。
0: 听香港电台普通话台
1: AM 六二一，香港电台普通话台，谱出生活精彩。
2: 打击毒驾和药驾的新法律已经生效。警方有权要求司机接受初步药物测试和提供血液及尿液样本化验。司机吸食海洛因、 K 仔、冰毒、大麻、可卡因或摇头丸后驾驶，即使没有呈现受这些指明毒品影响的症状，也属违法。受这些毒品影响以致不能控制车辆，更可被判监禁三年、罚款25,000元和终身停牌。
3: 由而家到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
4: 从现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
5: From now to 11 p.m. you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service。
6: हाम्रो समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0, जहाँ हामी समेट्ने छौं वहाँहरुको फरक फरक पृष्ठभूमिमा बाँच्नु भएका अनुभवहरु, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुद देखि आजको आधुनिक आर्टिफिशियल इन्टेलिजेन्स सम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरु सुन्ने छौं। रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0 यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरुको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
7: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
6: श्रोता मित्रहरु, मिठो सांगीतिक विश्रामपछि कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0 मा पुनः स्वागत गर्दछु। यस कार्यक्रम मार्फत छोरीहरुको विविध योगदान, उनीहरुको सम्मान र उज्जवल भविष्यप्रति समाजमा चेतना र बुझाइ विस्तार गर्नु यसको मूल उद्देश्य हो, जसले समाजमा समानता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने कुरामा हामी भने विश्वस्त छौं। यस कार्यक्रमलाई कम्युनिटी

0: इन्वॉल्वमेंट ब्रॉडकास्टिंग सर्विस CIBS द्वारा उत्पादन गरिएको हो। यो रेडियो कार्यक्रम हाम्रा छोरीहरूको अनुभव र कथाहरूलाई अरूको लागि पनि प्रेरणाको उज्यालो बन्न सकोस् भन्ने भावनाको साथ तयार गरिएको हो।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को छैठौं श्रृंखलामा हामीले आज सारा राईलाई सुनिरहेका छौं। उहाँको सामाजिक सेवा सम्बन्धी विषयहरूमा विभिन्न उत्साहजनक अनुभूतिहरू छन् अनि ती अनुभूतिहरूसँगै उहाँको जीवनको निकै प्रेरणादायी कुराहरू पनि सुन्दै आएका छौं। आउनुहोस्, अझै पनि बाँकी कुराकानीलाई निरन्तर तपाईँको माझमा प्रस्तुत गर्दछौ। श्रोता मित्रहरू, यो भागलाई पनि यहाँले निकै उत्साहका साथमा सुनिदिनुहोला।
2: अब सारासँग कुरा गरिराख्दाखेरि होइन, भर्खरै आफ्नो भोलन्टियरिङ एक्सपिरियन्सहरू भन्यो, अघि कुरा गर्दाखेरि आफ्नो क्रिस्चियन फेथको बारेमा पनि कुरा गरेको थिएन, आजको हाम्रो थिम पनि त्यही रहेको छ। र तिम्रो पढाइको ब्याकग्राउन्ड पनि एउटा सोसियल वर्कै रहेछ होइन, नेपालबाट मास्टर्स गरेर आइसकेको मान्छे है। अब यही सबै कुराको सम्मिश्रण मलाई जोड्न मन पर्यो, आफ्नो पढाइ होइन, मास्टर्स इन सोसियल वर्क, आफ्नो क्रिस्चियन फेथ र आफ्नो भोलन्टियरिङ एक्सपिरियन्स विथ भल्नरेबल कम्युनिटी मेम्बर्स भनौँ न, यो सबै कुराले गर्दाखेरि चाहिँ तिम्रो यी सबै कामहरू के फेथको चाहिँ कस्तो छ त भूमिका होइन, तिम्रो विश्वासको आफ्नो व्यक्तिगत विश्वासले आफ्नो आस्था जुन चाहिँ छ नि तिम्रो, त्यसले चाहिँ कतिको तिम्रो पर्सपेक्टिभलाई अथवा तिम्रो समाजलाई हेर्ने दृष्टिकोण आफूले दिने सर्भिसेसहरूमा कतिको भूमिका खेल्छ जस्तो लाग्छ।
3: मैले अघि पनि भने म एउटा 20 वर्षभन्दा बेसी भइसकेको छ म यो विश्वास भएको, त्यो पनि एउटा कारण छ। मेरो चाहिँ कजन सिस्टर चाहिँ विच डक्टर हुनुहुन्थ्यो क्या, धामी हुँदा उहाँहरूले चाहिँ अब हातहरू हेर्ने होइन सबै कुरा गर्नुहुन्थ्यो, तर पछिबाट के भन्दाखेरि चाहिँ धामी चाहिँ अब त्यो जुठो लाग्यो, त्यो हुँदाखेरि चाहिँ उहाँ चाहिँ बौलाउनु भयो 3.5 वर्षसम्म। त्यतिखेर पनि अब हामी चाहिँ एउटा हाउस होल्ड हुन्छ नि, एउटा हाम्रो चाहिँ कस्तो भयो भन्दा यति धेरै नाजुक अवस्थामा पुग्यो कि तपाईँको मेरो चाहिँ कजन सिस्टर चाहिँ अब 3.5 वर्षसम्म पनि एउटा रुममा थुनिनु भएको थियो,
2: जो चाहिँ विच डक्टर,
3: हजुर विच डक्टर हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ खाना नखानुहुने, अनि उहाँले चाहिँ नयाँ व्यक्तिहरूलाई चाहिँ एकदमै आक्रमण गर्नुहुन्थ्यो, अनि परिवारहरूलाई पनि एकदमै आक्रमण गर्नुहुन्थ्यो, यस्तो उचालेर फाकिदिने साउथ इन्डियन मुभीमा कस्तो हुन्छ, 10-12 जनालाई त यस्तो टिपेर त यस्तरी फालिदिनु हुने छोरा मान्छे लाठी व्यक्तिहरूलाई। अब त्यस्तो भइसकेपछि हामीले तालचा लाउनै कर लाग्यो, अनि हामीले 3.5 वर्षसम्म चाहिँ खोले खाएर बसेको मान्छेहरू हो, किनभने उहाँले चाहिँ अलिकति केही छालाङ छुलुङ भन्छ नि पर्यो भने काम नथाल्ने, एकदमै कठिनाई अवस्थामा थियौँ के त्यति। छालाङ छुलुङ भनेको चाहिँ जुठो पर्नु, त्यो हुँदाखेरि पनि मेरो दिदी चाहिँ एकदमै बौलाउनु हुन्थ्यो त्यो जुठो पर्दाखेरि, अनि त्यति मात्र नभएर चाहिँ उहाँ 3.5 वर्षसम्म एकदमै सफर गर्नुभयो, अनि उहाँ हस्पिटलमा पनि जानुभयो, कुनै रोगहरू देखिएन, हामीले धामी झाँक्रीलाई पनि देखायौँ, धामी झाँक्रीलाई पनि कुटेर आउनुहुन्थ्यो, अनि त्यो अवस्था भइसकेपछि कसैले पनि तपाईँले त वेलकम गर्दैन नि त। अनि त्यो भइसकेपछि चाहिँ लास्टमा चाहिँ अब पहिला 20 वर्ष अगाडिको कुराहरू हो, हाम्रो सोसाइटीमा चाहिँ के थियो त, कास्ट सिस्टम थियो नि त, अनि हामीले चाहिँ अब तल्लो जातलाई हेर्नुहुन्न है, तल्लो जातको घरमा जानुहुन्न भनेर सिकाइएको थियो। त्यस्तै हुँदाखेरि त त्यही तल्लो जात भन्ने उहाँहरू चाहिँ चर्च जानुहुन्थ्यो, उहाँहरूले चाहिँ हामीलाई सानो पकेट बाइबल चाहिँ दिनुभएको थियो, त्यतिखेर चाहिँ उहाँले के गर्नुभयो भने चाहिँ प्रिच गर्नु भएन, त्यस्तो केही भन्नु भएन, उहाँहरूले चाहिँ जस्ट एउटा बाइबल दिनुभयो, चर्च जानु निको हुन्छ, त्यति हो हामीले सुनेको गस्पल भन्ने हुन्छ नि। त्यति भनेपछि चाहिँ तपाईँको के भयो त, साँच्चीकै नै हामी पनि गयौँ, जाँदाखेरि साँच्चीकै भन्ने हो भने अन्तिम उपाय भनेको नै तपाईँ, हामी चर्चमा गयौँ, अझै पनि हामीलाई चिन्नुहुन्छ पाटन चर्चमा, पाटन चर्चमा गयौँ, 3 महिनामा नै मान्छे त ब्याक टु नर्मल, त्यो भनेको चाहिँ मेरो लागि चाहिँ एकदमै ठुलो मिराकल हो नि त होइन, मैले त्यो हेर्दै हुर्केको मान्छेहरू, अनि त्यति मात्र होइन हाम्रो घरमा नै हाम्रो चाहिँ प्रेयर टावर जस्तो पनि थियो, हाम्रो जहिले पनि प्रेयर हुन्थ्यो, अब हाम्रो चाहिँ एक्सकोर्सिजमहरू भन्छ होइन, अरूले प्रार्थना गरेर हामी चाहिँ अब भूतहरू धपाउने भनेर भन्छौँ होइन, हाम्रो घरमा चाहिँ त्यो एकदमै नर्मल एक्टिभिटिजहरू थियो, विश्वासी भइसकेपछि चाहिँ घरमा मानिसहरू आउने, निको भएर जाने, प्रार्थना गरिदिन्थ्यौँ, पहिला चाहिँ झाडफुक गरेर पैसा लिएर निको पार्थ्यौँ भने विश्वासी भइसकेपछि चाहिँ हामी प्रार्थना गर्थ्यौँ, निको पार्थ्यौँ, हामी केही लिँदैनथ्यौँ, हाम्रो त्यो लाइफ स्टाइल चेन्ज भएको थियो त्यतिखेर। अनि त्यो मात्रै नभएर चाहिँ त्यो कुराले चाहिँ के सिकायो भन्दा, हामीलाई त अब आफ्नो छिमेकीलाई आफू चाहिँ प्रेम गर भन्ने कुरा त हामी त्यसमा त हाम्रो पेडेस्टलमै फाउन्डेसनमै उभिएको हुन्छौँ नि त होइन, अनि त्यसमा उभिएको कारणले गर्दाखेरि चाहिँ यता सोसियल वर्कमा आउँदाखेरि पनि लास्टमा त त्यही हो नि त, आफ्नो एउटा इन्डिभिजुअलको एम्प्याथी, उनीहरूको लाइफलाई कसरी चाहिँ सोसाइटीमा फङ्सन गर्नको चाहिँ इजी होस् भन्ने कुरा हो नि त, अनि यो दुईटा कुराहरूले चाहिँ मलाई एकदमै पुल एन्ड पुस गरिरहेको छ बारम्बार। अनि जब विश्वासको कुरा आउँदाखेरि, अघि मैले सेयर गरिरहेको थिएँ त्यो दिदीको स्टोरिजहरू, अनि त्यतिखेर चाहिँ निन्द्रा नलाग्दाखेरि मैले त कति सहय गर्न चाहन्छु नि उहाँलाई, त्यो पिठबाट निकाल्न चाहन्छु त म सक्दिनँ नि त फेरि, होइन? किन भन्दाखेरि चाहिँ अब कति धेरै मान्छेहरू छ अब मलाई रिच आउट गर्न खोजिरहेको छ उनीहरूको समस्यादेखि अब हल होस् भनेर सल्युसन

0: तर म पनि त मान्छे हो होइन, मसँग पनि सबै कुराको सल्युसन हुँदैन, अनि यतिखेर चाहिँ हो क्या मेरो क्यापेसिटी भन्दा चाहिँ उनीहरूको प्रब्लम चाहिँ ठुलो हुन्छ नि त। म के गर्छु भन्दाखेरि पज गर्छु अनि प्रार्थना गर्छु अनि परमेश्वरमा चाहिँ भर पर्छु। यो कारणले गर्दाखेरि चाहिँ यति धेरै पिस सेरेनिटी अनि फेरि रिजुभिनेट भन्छ नि, अब अझै रिफ्रेस नेक्स्ट मर्निङ चाहिँ रिफ्रेस भएर नयाँ दिनलाई सामना गर्न चाहिँ म तयारी हुन सक्छु, त्यो विश्वासले हेल्प गरिरहेको छ मैले अहिलेसम्म चाहिँ।
1: What a beautiful sharing. कस्तो मिठो लाग्यो साराले भनेको कुरा होइन
2: दिदी। अब तपाईँको यहाँको कम्युनिटीसँगको इन्गेजमेन्ट र सपोर्टको कुरा गर्दाखेरि तपाईँको एक्सपिरियन्समाको विचारमा चाहिँ What role does mentorship play in fostering hope and positive change हाम्रो साउथ एसियन कम्युनिटीमा भन्ने कुरामा के भन्न सक्नुहुन्छ?
0: यो एकदमै असल क्वेसन भन्छु म, किन भन्दाखेरि यो हरेक इन्डिभिजुअलको लागि चाहिँ यो हुन्छ प्रश्न तिर्साउनै पर्छ। विशेष गरी चाहिँ हामी जुन यो साउथ एसियन कम्युनिटिजहरू छौँ नि, उनीहरूको लागि चाहिँ एकदमै महत्त्वपूर्ण विषय हो। किन भन्दाखेरि चाहिँ हाम्रो सोसाइटी भनेको चाहिँ रिलेसनल सोसाइटी होइन, ट्रस्ट बेस्ड होइन, एउटा जुन छ नि त हाम्रो ऱ्यापोर्ट बिल्डिङ ट्रस्ट बिल्डिङमा चाहिँ हाम्रो सोसाइटी कम्युनिटी बढिरहेछ अगाडि अहिलेसम्म। अनि यही भएको कारणले गर्दाखेरि चाहिँ मेन्टरसिपको चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। किन भन्दाखेरि चाहिँ हरेक कुराहरू गरिरहेको छ, अब घरमा प्यारेन्ट्सहरूसँग कति थोरै समय बिताइरहेको हुन्छ, हेर्नुहोस् त सुत्नलाई मात्रै गइरहेको जस्तो देखिरहेछ नि त काइन्ड अफ होइन, अनि 7-8 hours, 10 hours बिताइरहेको हुन्छ स्कुलमा, अनि त्यसपछि चाहिँ साथीहरूसँग फ्रेन्ड सर्कलमा पनि हुन्छ नि एकदमै ठुलो भूमिका हुन्छ। यसले गर्दाखेरि चाहिँ कस्तो व्यक्तिहरूसँग सङ्गत गरि रहेको छौँ नि, त्यसले चाहिँ हाम्रो त्यो फ्युचर हुन्छ नि हाम्रो डेस्टिनी भनौँ, अब आफ्नो पाइलाहरू चाहिँ हामी कता चालिरहेको छौँ भनेको चाहिँ त्यसले चाहिँ एकदमै ठुलो निर्धारण गर्दो रहेछ। किनभने म पनि आफैलाई एउटा उदाहरण दिन चाहे, म पहिला सानो हुँदाखेरि क्रिस्चियन फेथ बेसमा हुर्किए तापनि मेरो प्राय साथीहरू चाहिँ धेरै कम्ती हुन्थ्यो, अनि मेरो काम भनेको नै पढ्ने अनि घरमा आउने अनि चर्च, मेरो जाने ठाउँ भनेकै त्यो तिनटा थियो। अनि त्यो चाहिँ के भयो भन्दा चर्चमा चाहिँ मैले एउटा हाम्रो लिडर्स भन्ने हुन्छ, कहिले पास्टरसँग त हामी भेट्ने अलिकति पातलो नै हुन्छ तर पनि एउटा लिडर हुन्छ, अनि उहाँसँग चाहिँ हामी समय प्राय घर बाहेक स्कुल बाहेक र तेस्रो ठाउँ भनेको चाहिँ उहाँहरूसँग चाहिँ समय बिताउँछ, हजुर चर्च लिडर्ससँग, उहाँहरू जुन म मेन्टर भन्छु उहाँहरूसँग चाहिँ समय बिताउँदाखेरि चाहिँ हाम्रो के हुन्थ्यो भने मेन डिस्कसन विषय नै हामी चाहिँ अब कुन भजन गाउने, नेक्स्ट क्रिसमसहरू इभेन्टहरू कसरी अर्गनाइज गर्ने, फन्ड रेजिङहरू कसरी गर्ने, अर्को हप्ता चाहिँ हाम्रो रन डाउनहरू कसरी बन्ने, कसले चाहिँ लिड गर्ने, कसले चाहिँ वचन बाँड्ने, यो पालिको क्रिसमस अथवा इस्टर ऱ्यालीहरू कसरी जाने, होइन उही फलनाको मण्डलीहरूले त्यस्तो गर्दैछ लु अब हामी त्योभन्दा राम्रो गर्ने है भनेर चाहिँ हाम्रो त्यस्तोहरू मात्रै हाम्रो डिस्कसन हुन्थ्यो। भनेको मतलब चाहिँ हाम्रो अरू ठाउँमा नै हाम्रो फोकस गएन, पार्टीको कुराहरू आउँदैन थियो, हुन्छ नि डिस्को पार्टी अब यता रमाइलो त्यस्तोहरू मेरो चाहिँ सर्कल नभएको कारणले अहिले पनि फ्रेन्ड सर्कल भनौँ, मेरो मेन्टर्सहरू भनौँ, मलाई असल ठाउँहरू हुन्छ नि देखाउने के पाथ, आई थिङ्क सारा यो तिम्रो लागि पाथ हो भन्ने व्यक्तिहरू चाहिँ मैले धेरै भेटेको कारणले गर्दाखेरि मलाई अहिले पनि मलाई लाग्छ कि मेरो माइन्ड सेटहरू हुन्छ नि लाइक माइन्डेडहरूसँग मात्रै छ अहिले पनि। त्यही भएको कारणले गर्दाखेरि चाहिँ मेरो लाइफलाई चाहिँ सेभ गरेको कारण भनेको नै असल मेन्टर्सहरूले हो।
3: Dear listeners, you are tuned into our community radio program Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
4: Shrota Mitraharu, tapaiharle sundai hununcha karyakram Hamra Choriharu, Our Daughters 2.0. Choriharuko yogdan, samman ra ujjalo bhavishya prati samajma chetana failaunu yas karyakramko uddeshya raheko cha.
1: हाम्रो हङकङको नेपाली समुदायले पनि धेरै कुराहरू तपाईँ मार्फत सेवाहरू पनि पायो, भोलिन्टियरिङको त कुरा गरि नै हाल्यौँ होइन, तपाईँले यति धेरै हङकङमा आएर पनि आफ्नो कामहरू गरिरहनु भएको छ। थ्याङ्क यू टु द्याट मेन्टर हु रियली एडभाइज यु एन्ड गाइडेड इन अ रियली यु नो करेक्ट पाथवे, रियली एप्रिसिएट एन्ड रियली थ्याङ्कफुल टु सच मेन्टर्स। आई होप हाम्रो लिसनर्सहरू जसले हामीलाई सुनिरहनु भएको छ, आमा बुबा जसले हामीलाई सुनिरहनु भएको छ, उहाँहरूलाई पनि यो अनुभव साराको अनुभवबाट चाहिँ मैले के भन्न चाहन्छु भने आफ्नो नानीहरूलाई अथवा नानीहरूले आफ्नो लागि एउटा असल मेन्टर चाहिँ खोज्नु होला आफ्नो जीवनमा, जो चाहिँ तपाईँको ट्रस्टेड एडल्ट, तपाईँको एउटा गुड लिसनर, तपाईँलाई एउटा राम्रो बाटोमा देखाउन सक्ने, अभिभावकको भूमिका निर्वाह गर्न सक्ने एउटा राम्रो व्यक्तित्व। हुन त धेरैजनाले कुरा सुनेर कता सुनाइदिन्छ होइन, तर एउटा असल मेन्टर चाहिँ आइडेन्टिफाई गर्न एकदम जरुरी छ। यति भन्दै होइन, अब साराको त्यही मेन्टरिङ वाले क्वेसनमै घुमी फिरी पुग्छु है। इस्टरको कुरा गर्यो, क्रिसमसको कुरा गर्यो, रनडाउनको कुरा गर्यो, द्याट युज टु डु ड्युरिङ योर आई मिन योर टिन टाइम, अलिकति सुनौ न त त्यो रिहर्सलहरूमा कुन कुन

0: गीत गाइन्थ्यो होइन, कस्तो कस्तो भजनहरू सुनिन्थ्यो, वचनहरू सुनिन्थ्यो, त्यो पनि सेयर गर न साराले यही मौकामा।
1: हजुर, धेरै धन्यवाद। फेरि पनि यो कुराहरू गरिराख्दाखेरि म फेरि त्यही लाइफमा हुन्छ नि लिभ गरे जस्तै भइरहेछ, विविध हुन्छ नि मेमोरिजहरू आइरहेछ। अनि त्यो मेन्टरको कुरामा अलिकति थप्न चाहेँ, किन भन्दाखेरि चाहिँ यो चाहिँ मेरो पर्सनल लाइफसँग जोडिएको थियो, तर मेरो चाहिँ यो हुन्छ नि एकाडेमिकतिर पनि मेरो मेन्टर हुनुहुन्छ है, उहाँ चाहिँ मेरो प्रिन्सिपल सेन्ट जेभियर, उहाँको नाम चाहिँ
0: फादर अगस्टिन।
1: उहाँसँगको एकदमै मेरो यति घनिष्ठ सम्बन्ध किन भन्दा म उहाँलाई सम्झिराख्छु, मेरो सेन्ट जेभियरसँग पनि जोड्नमा
0: सेन्ट जेभियरमा बिएसडब्ल्यू गर्नेको
1: हो। हजुर, बिएसडब्ल्यू दुईटा छ, बिए विथ सोसल वर्क अनि बिएसडब्ल्यू चाहिँ 4 इयर्सको, तर मैले चाहिँ 3 इयर्सको गरेको बिए विथ सोसल वर्क। अनि त्यतिखेर पनि मैले एडमिसन लिने बेलादेखिको कुरा है उहाँसँग अलिकति मैले जोड्न चाहेँ, किन भन्दाखेरि हामीलाई थाहा थियो नि त, जस्तै कि सोसल वर्क हुन्छ नि आजभन्दा 7-8 वर्ष अगाडि चाहिँ एकदमै नयाँ विषयहरू थियो नि त, थाहा छ नि है हजुरलाई पनि, एकदमै मासमा चाहिँ आइसकेको थिएन त्यतिखेर चाहिँ, मेरो पालोमा चाहिँ भर्खर मास नै भइसक्यो त्यो, तर पनि
0: पपुलर हुँदै
1: गइरहेको थियो कि त्यतिखेर। त्यतिखेर मैले पनि कसरी उहाँसँग इन्काउन्टर भयो भन्दाखेरि चाहिँ इन्टरभ्यू र रिटन टेस्ट, रिटन टेस्ट पछि चाहिँ इन्टरभ्यू हुन्थ्यो नि त, अनि म चाहिँ यति धेरै नाइफ थिएछु त्यो बेलामा कि कस्तो भयो भन्दाखेरि चाहिँ रिटन टेस्ट दिएँ, 1300 हुन्छ नि थियो स्टुडेन्ट्सहरू रिटन टेस्टमा, अनि 100 जना चाहिँ
0: सर्टलिस्टेड
1: हुने रहेछ, मलाई थाहा थिएन होइन, अनि सबै गरिसक्यो रिटन टेस्ट, अनि भरे रिजल्ट आउँछ भन्यो, भरे रिजल्ट आयो, मेरो नाम आयो, इन्टरभ्यूमा जाने भयो। ल इन्टरभ्यूमा भन्दाखेरि चाहिँ को जाने भन्दाखेरि चाहिँ म चाहिँ फेरि मेरो प्यारेन्ट्ससँग चाहिँ हुर्केको चाइल्ड होइन, त्यही भएको कारणले गर्दा मेरो चाहिँ कजन मामा हुनुहुन्थ्यो, मामा फुपूसँग हुर्केको भएर चाहिँ मामा लगेको थिएँ, मामा पनि बिमारी हुनुहुन्थ्यो, लट्ठीमा आउनु भएको थियो, अनि इन्टरभ्यूमा चाहिँ मेरो लाइफको फर्स्ट इन्टरभ्यू नै भनौँ न, इन्टरभ्यूमा गयो अनि मैले चाहिँ यति धेरै प्रिपेयर गरिरहेको थिएँ, अब सोसल वर्क भनेको के हो, अब के सोच्छ होला भने यति धेरै लेन्दी एन्सर्सहरू चाहिँ म यति रातभरि सुत्न सकेको थिइनँ, अनि यति धेरै प्रिपेयर गरेँ, भरे लास्टमा त 3 क्वेसन मात्रै सोध्नु भयो क्या, वाट इज अ नेम, वेयर डु यु लिभ एन्ड वेयर इज अ प्यारेन्ट्स, म त छक्कै परेँ क्या, अनि मेरो नाम सारा, म उहाँहरूसँग बस्छु, म यहाँ बस्छु भनेर भने, ल थ्याङ्क यू, 2 मिनट्समै सक्यो हाम्रो इन्टरभ्यू है, म कति खुसी भएँ, अब 5 बजे तपाईँको रिजल्ट आउने, रिजल्ट पनि आयो, अनि रिजल्टमा मेरो नामै छैन 100मा, कति दोहोऱ्याइतिर हेरिसके नामै छैन, अनि एक हप्तासम्म निराश भयो, अनि मामाले सोध्नुभयो के भयो, अनि मलाई चाहिँ एकदमै प्रश्नको उत्तर चाहिँ थियो के चाहिरहेको थियो कि किन चाहिँ मेरो नाम आएन, सबै भनेको थिएँ, मलाई त एकदम त्यो प्रश्नले के मुटु खायो, सुत्न सकेन, मेरो कहाँ चाहिँ रङ भएछ म चाहिँ भन्ने एकदमै प्रश्न जागेको थियो। सुरुमा गएँ सेन्ट जेभियरको गेट माइती घरमा जाँदाखेरि त गार्डले नै फर्कियो कि मलाई छिर्न दिँदैन रहेछ, मलाई त के
0: ठुलो
1: एपोइन्टमेन्ट छ भने, अब अपोइन्टमेन्ट भनेको नै थाहा थिएन त्यतिखेर मलाई होइन, अनि मैले त छैन भने, छैन भने चाहिँ चारचोटि फर्काइदियो, अनि नेक्स्ट टाइम चाहिँ अब ल अब चाहिँ म छ भन्छु है भनेर चाहिँ फुपू र दिदीलाई लगे, अपोइन्टमेन्ट छ भनेर, फुपू अपोइन्टमेन्ट छ है भन्नु भने भने नि त, अनि छ हामीसँग छ भन्यौँ कि, मैले सोचेँ पैसा छ भनेर सोधेको होला भनेर, छ पैसा भनेर जस्तो गरेर चाहिँ हामीले चाहिँ ओके हामीसँग छ भनेर चाहिँ गयौँ। गइसकेपछि चाहिँ फादरले 5 मिनट्स पछि बोलाउनु भयो, तपाईँहरू किन आउनु भयो भन्नुहोस् भनेर भन्दाखेरि त यस्तो मजाले हेर्नुभयो, अनि मैले भने फादर आई डु हेभ अ क्वेसन, मसँग क्वेसन छ, के क्वेसन छ तपाईँसँग भन्दाखेरि चाहिँ, मैले यो दिनमा चाहिँ इन्टरभ्यू लिएको थियो, कसले इन्टरभ्यू लिएको थियो, फलना फलनाले इन्टरभ्यू लिनुभएको थियो, 3 क्वेसन सोध्नु भएको थियो, यस्तो यस्तो त्यो भन्दाखेरि ओके गिभ मी अ मोमेन्ट, उहाँले एकदमै 2 मिनट लिनुभयो, फोन गर्नुभयो, चेक गर्नुभयो, सबै हो रहेछ, अनि मैले एउटै मात्र प्रश्न के गरेँ उहाँलाई भन्दाखेरि चाहिँ, मलाई चाहिँ किन लिनु भएन, एडमिसन किन पाएन मैले, मैले त्यही मात्र उत्तर लिन आएको हो भनेर भन्दाखेरि उहाँले मलाई उत्तर दिन सक्नु भएन, अनि त्यस्तो हुँदाखेरि चाहिँ उहाँले ओके उहाँको साइन के ठक ठक ठक 2 मिनटमा गरेर लु यो तपाईँले यो लगेर जानुस् काउन्टरमा अनि सन्डेबाट आउनुहोस् भन्दाखेरि चाहिँ यति धेरै त्यहाँदेखि चाहिँ उहाँसँग चाहिँ घनिष्ठता हुन्छ नि, एउटा फादर एन्ड एज अ डटर होइन, उहाँसँग चाहिँ उहाँ चाहिँ मेरो एउटा एकाडेमिक हुन्छ नि करियरको एउटा मेन्टर पनि हुनुहुन्छ, अनि मैले सोसल वर्कको विषयमा पनि मैले उहाँसँग सल्लाह गर्दाखेरि मेन्टर लिँदाखेरि चाहिँ तिमी चाहिँ मास्टरको लागि जाऊ ब्याचलरको लागि नजाऊ भन्नुभयो यो हङकङमा चाहिँ, अब मैले मास्टरमा सकेन के ब्याचलरमा जाँदा हुन्छ फादर भनेर सोद्धाखेरि चाहिँ उहाँले तिमीले प्लास्टर गरिसकेको छौ, मास्टर पनि यता गरिसकेको छु, त आई थिङ्क तिमीले मास्टर गर, पज गर अनि त्यसो चाहिँ लिक गर भन्नुभयो. अनि उहाँको अहिलेसम्मको त्यो
0: बेस्ट विशेष फ्युचर प्लानको लागि र सबै कुराको लागि. थ्याङ्क यू सो मच सारा फर बिङ सो जेन्युइन एन्ड अनेस्ट. थ्याङ्क यू सो मच फर सेयरिङ सो मच अफ यर लाइफ एक्सपिरियन्स. अब अन्तिम

0: प्रश्न सारालाई मैले सोध्न खोजेँ. सो फाइनली बिफोर वी वाइन्ड अप आई वुड लाइक टु आस्क यु द भेरी लास्ट क्वेसन, वाट वुड यु लाइक टु टेल युर 18-year-old सेल्फ?
1: म चाहिँ यही भन्न चाहन्छु, आई एम सो प्राउड अफ यु सारा, किनभने तिमीले चाहिँ आफ्नो मेन्टरको कुरा सुन्यो एकदमै त्यो राइट मोमेन्टमा, र तिमीले चाहिँ परमेश्वरलाई पहिलो स्थान दियो र गडली फ्रेन्ड्स गुड फ्रेन्ड सर्कल तिमीले छोडेन. त्यसको कारणले गर्दाखेरि तिमीले जति पनि दुःखहरू गरेको छ त्यसको सेक्रिफाइस बलिदानहरू गरेको थियो त्यो चाहिँ paid off by Suki.
0: Best wishes, Sarah. Thank you so much for sharing. Thank you so much for opening up and sharing your part of life with us. Thank you very, very much for joining us today for this wonderful conversation. Really appreciate it. Namaste.

0: हाम्रा छोरीहरू आवर डटर्स 2.0 को छैठौं श्रृंखलामा हामी सारा राईको निकै गहन अर्थपूर्ण र रोचक कुराहरू हामीले सुन्न पाएका छौं। सारा राईको जीवन र सेवा यात्राबाट हामीले सिक्न र बुझ्न सक्ने धेरै महत्वपूर्ण पक्षहरू पनि छन्। सबैभन्दा पहिले उहाँबाट समाजप्रतिको एउटा जिम्मेवारी र सेवाभाव कति महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ। मानिसहरूको जीवनमा आशा, हौसला र सकारात्मक परिवर्तन ल्याउनका लागि सानो प्रयासले पनि ठूलो प्रभाव पार्न सक्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ। समुदायका मानिसहरूलाई साथ दिने र उहाँहरूको समस्या सुन्ने र सहयोग गर्ने भावनाले समाजलाई अझ बलियो बनाउँछ भन्ने सन्देश सारा राईको जीवनको कार्यबाट हामीले प्राप्त गर्न सक्छौ। त्यसै गरी सेवाको बाटोमा विभिन्न चुनौतीहरू हुन्छन्, कठिनाइहरू आउन स्वाभाविक पनि हो, तर ती परिस्थितिहरूलाई धैर्य, विश्वास र समर्पणताका साथमा सामना गर्नुपर्छ भन्ने प्रेरणा पनि उहाँबाट मिल्दछ। अरूको भलाइको लागि काम गर्दै गर्दा सहयोग, सहकार्य र मार्गदर्शनको भावना आवश्यक हुन्छ भन्ने कुरा पनि उहाँको अनुभवले देखाउँदछ। सारा राईको सेवा भाव र प्रतिबद्धताले हामीलाई जीवनमा अरूको लागि केही राम्रो गर्ने सोच राख्न, समाजप्रति जिम्मेवार बन्न र आशा फैलाउने काममा सक्रिय हुन प्रेरित गर्दछ।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौ। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सीआईबीएस को पेजमा तपाईँहरूले दिन सक्नुहुनेछ।
0: अर्को हप्ता यही समय अर्को प्रेरणा छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। होप इज अ पावरफुल फोर्स, यानि कि आशा अत्यन्तै बलियो प्रेरणाको स्रोत हो भन्ने मूल उत्साहजनक सारका साथमा आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट विदा माग्दै कार्यक्रम युनिट बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।